0: सुबह के 7 बजे हैं। अस्सलाम वालेकुम। आज बुध है, मुहर्रमुल हराम की 15 और जुलाई की 1 तारीख। ये रेडियो पाकिस्तान है। आसफा महफूज से खबरें सुनिए। अहम खबरों का खुलासा। नायब वज़ीर आज़म ने मुतल्लिका इदारों को खुसूसी बच्चों की ज़रूरियात को पूरा करने के लिए आलमी सतह के बेहतरीन तरीकों को अपनाने की हिदायत की है। पाकिस्तान के मुसल्लह फौज ने बलोचिस्तान में अफगान तालिबान हुकूमत की जानिब से दागे गए इब्तदाई नौइयत के 4 ड्रोन्स को तबाह कर दिया है। मौसमियाती तब्दीली के वजीर ने मुल्क के पानी और तवानाई के चैलेंजेस से निपटने के लिए आबी जखायर की तामीर पर जोर दिया है। पाकिस्तान और रूस ने पार्लियामानी रवाबित के जरिए दो तरफा ताल्लुकात बढ़ाने और मुज़ाकरात को फरोग देने के अज़्म का इआदा किया है। ऑस्ट्रेलिया ने आला तरीन सतह का सफरी इंतबाह जारी करते हुए अपने शहरियों को अफगानिस्तान का सफर न करने की हिदायत की है। फीफा आलमी कप के नॉकआउट मरहले के न्यूयॉर्क में खेले गए मैच में फ्रांस ने स्वीडन को 0-3 से हरा दिया। और अब खबरों की तफसील। नायब वज़ीर आज़म और वज़ीर ख़ारजा इसहाक़ डार ने मुतल्लिका इदारों को हिदायत की है कि वह ख़ुसूसी बच्चों की ज़रूरियात को पूरा करने के लिए मियारी तालीम और मुआवनती खिदमात की फ्राहमी के लिए आलमी सतह के बेहतरीन तरीकों को अपनाएं। वह इस्लामाबाद में सेंटर ऑफ एक्सीलेंस फॉर ऑटिज्म के एडवाइजरी बोर्ड के एक इजलास की सदारत कर रहे थे। नायब वज़ीर आज़म ने हुक्काम को इस्लामाबाद में ऑटिज्म के सेंटर ऑफ एक्सीलेंस के क़याम के लिए काम को तेज़ करने की भी हिदायत की। पाकिस्तान के मुसल्लह फौज ने बलोचिस्तान में सरहद पार से अफगान तालिबान हुकूमत की जानिब से दागे गए 4 बुनियादी नौइयत के ड्रोन्स को कामयाबी से मार गिराया है। ISPR के मुताबिक ये ड्रोन्स अफगान तालिबान हुकूमत के जेर कब्जा इलाकों में सरगर्म दहशतगर्द तंजीमों की सरपरस्ती और मदद के लिए दागे गए थे। सिक्योरिटी फोर्सेज ने आला ऑपरेशनल तैयारी का मुजाहरा करते हुए जदीद दिफाई तदाबीर से आने वाले तमाम 4 ड्रोन्स को कामयाबी से तबाह कर दिया। ISPR ने कहा कि अफगान तालिबान को ये एहसास होना चाहिए कि उनका ये गैर जिम्मेदाराना रवैया फकत अफगान अवाम के मुश्किलात में इजाफे का सबब बन रहा है। बयान में खबरदार किया गया कि अगर अफगान तालिबान ने पाकिस्तान को उकसाना जारी रखा तो उन्हें भरपूर जवाब दिया जाएगा जो उन्हें महंगा पड़ेगा। वजीर दाखिला मोहसिन नकवी सरकारी दौरे पर सऊदी अरब के दारुल हुकूमत रियाद पहुंच गए हैं। किंग खालिद इंटरनेशनल एयरपोर्ट पहुंचने पर उनके सऊदी हममनसब शहजादा अब्दुल अजीज बिन सऊद बिन नाइफ ने उनका पुरतपाक इस्तकबाल किया। तवक्को है कि यह दौरा दोनों मुल्कों को दाखिली सलामती, मनशियात की स्मगलिंग की रोकथाम और दोनों वजारत हाय दाखिला के दरमियान इदारा जाती तावन को वसत देने के लिए शराकत दारी को मजीद बेहतर बनाने का मौका फ्राहम करेगा। मौसमियाती तब्दीली के वजीर डॉक्टर मुसद्दिक मलिक ने पाकिस्तान के मुस्तकबिल के पानी और तवानाई के चैलेंजेस से निपटने के लिए आबी जखायर की तामीर की फौरी जरूरत पर जोर दिया है। एक निजी टेलीविजन चैनल से गुफ्तगू करते हुए उन्होंने कहा कि ज़राअत के शोबे की बढ़ती हुई जरूरियात को पूरा करने के लिए पानी के जखायर की तामीर इंतहाई जरूरी है जो मुल्क की तकरीबन 50% आबादी का जरिया मौश है। वफाकी वजीर ने इस बात पर जोर दिया कि पाकिस्तान में डैमों के बड़े मंसूबे को शुरू करने के लिए सियासी हमाहंगी और इत्तफाक की राय नागुजीर है। पाकिस्तान ने आलमी गजाई तहफ़ को मजबूत बनाने के लिए मसनूई जहानत और डिजिटल टेक्नोलॉजीज के जिम्मेदाराना इस्तेमाल पर जोर दिया है। ये बात कौमी गजाई तहफ़ और तहकीक के वजीर राना तनवीर हुसैन ने इटली के शहर रोम में गजाई तहफ़ और गजाइत के लिए आर्टिफिशियल इंटेलिजेंस, डिजिटलाइजेशन और डेटा गवर्नेंस का इस्तेमाल के उनवान से मनकदा एक फोरम से वर्चुअल खिताब करते हुए कही। राना तनवीर हुसैन ने बैनुल अक़वामी तआवुन के लिए पाकिस्तान के अज़्म का इआदा करते हुए कहा कि पाकिस्तान जामे ज़रई और ग़िज़ाई निज़ाम के लिए मस्नूई ज़हानत और डिजिटलाइजेशन से फ़ायदा उठाने के लिए बैनुल अक़वामी शराकतदारों के साथ मिलकर काम जारी रखेगा। मजहबी उमूर और बैनुल मज़ाहिब आहंगी के वजीर सरदार मोहम्मद यूसुफ ने मजहबी रवादारी और बैनुल मज़ाहिब आहंगी को फरोग देने के लिए अक़्वामे मुत्तहिदा के लाइन्स ऑफ सिविलाइजेशन के साथ करीबी तआवुन जारी रखने के पाकिस्तान के अज़्म का इआदा किया है। ان خیالات کا اظہار انہوں نے اسلاموفوبیا کے سدباب کے لیے اقوام متحدہ کے خصوصی ایلچی مگویل اینجل مراٹنس سے اسلام آباد میں ملاقات کے دوران کیا۔ اقوام متحدہ کی خصوصی ایلچی نے بین المذاہبہ مانگی کے فروغ دینے اور اقلیتوں کے حقوق کے تحفظ کے لیے پاکستان کی کوششوں کو سراہا اور اس سلسلے میں حکومت کی کاوشوں کو قابل قدر اور مثالی قرار دیا۔ فریقین نے اسلاموفوبیا کے بڑھتے رجحانات، مذہبی عدم رواداری، بین المذاہبہ مانگی اور مختلف تہذیبوں کے درمیان مکالمے کے فروغ پر تبادلہ خیال کیا۔ یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں۔ ایران کی اسلامی مجلس شورا کے سپیکر محمد باقر قالیباف نے قومی اسمبلی کے سپیکر سردار ایاز صادق کو شہید رہبر اعلی آیت اللہ سید علی حسینی خامنائی کے اعزاز میں منعقد ہونے والی سرکاری تعزیتی تقریب میں شرکت کے لیے باضابطہ دعوت نامہ ارسال کیا ہے۔ اپنے خط میں ایرانی مجلس شورا کے سپیکر نے دونوں ممالک کے درمیان دیرینہ دوستی اور تصویراتی شراکت داری کا بھی اعادہ کیا۔ شہید رہبر اعلیٰ کو خراج عقیدت پیش کرنے کے لیے سرکاری تعزیتی تقریب جمعے کو تہران میں منعقد ہوگی۔ پاکستان اور روس نے پارلیمانی روابط کے ذریعے دو طرفہ تعلقات بڑھانے اور مذاکرات کو فروغ دینے کے عزم کا اعادہ کیا ہے۔ یہ اتفاق رائے روس میں پاکستان کے سفیر فیصل ترمزی کے فیڈریشن کونسل کمیٹی برائے بین الاقوامی امور کے پہلے نائب چیئرمین آندرے دنیسوف اور فیڈریشن کونسل کمیٹی کے برائے دفاع و سلامتی کے پہلے نائب چیئرمین ولادی میرچیوف کے ساتھ ملاقات کے دوران طے پایا۔ ملاقات کے دوران فریقین نے باہمی دلچسپی کے امور پر تبادلہ خیال کیا اور دونوں ممالک کے درمیان پارلیمانی تعاون کو مزید مضبوط بنانے کے مواقع کا جائزہ لیا۔ پاکستان اور ترکیہ نے تعلیم اور مصنوعی ذہانت پر مبنی تربیت کے شعبوں میں تعاون کو مستحکم کرنے پر اتفاق کیا ہے۔ یہ اتفاق رائے استنبول میں وفاقی تعلیم اور پیشہ ورانہ تربیت کی وزیر مملکت وجیہ قمر اور ترکیہ کے قومی وزیر تعلیم یوسف تیکن کے درمیان ملاقات کے دوران طے پایا۔ فریقین نے تعلیم، مہارت کی ترقی اور تعلیمی شعبے میں اختراع میں پاکستان اور ترکیہ کے تعاون کو مزید مضبوط بنانے کے اپنے عزم کا اعادہ کیا۔ آسٹریلیا نے اعلیٰ ترین سطح کا سفری انتباہ جاری کرتے ہوئے اپنے شہریوں کو افغانستان کا سفر نہ کرنے کی ہدایت کی ہے۔ 30 سے زائد ممالک پہلے ہی افغانستان کے سفر پر سخت ترین پابندیاں لگا چکے ہیں۔ فیفا عالمی کپ کے ناک آؤٹ مرحلے کے نیویارک میں کھیلے گئے میچ میں فرانس نے سویڈن کو 0 کے مقابلے میں 3 گول سے ہرا دیا۔ دوسرا میچ میکسیکو اور ایکواڈور کے درمیان میکسیکو سٹی میں جاری ہے۔ عالمی کپ کا تیسرا میچ انگلینڈ اور کانگو کے درمیان رات 9 بجے اٹلانٹا میں کھیلا جائے گا۔ رات لندن کے اوول گراؤنڈ میں خواتین کے آئی سی سی ٹی ٹوینٹی عالمی کرکٹ کپ کے پہلے سیمی فائنل میں آسٹریلیا نے ویسٹ انڈیز کو 8 وکٹوں سے ہرا دیا۔ ویسٹ انڈیز نے پہلے بیٹنگ کرتے ہوئے مقررہ 20 اوورز میں 7 وکٹوں کے نقصان پر 125 رنز بنائے۔ آسٹریلیا نے مطلوبہ ہدف 2 وکٹوں کے نقصان پر 13 اوورز میں حاصل کر لیا۔ ادھر عالمی کپ کا دوسرا سیمی فائنل کل اسی مقام پر انگلینڈ اور جنوبی افریقہ کے درمیان کھیلا جائے گا۔ میچ رات 10:30 بجے شروع ہوگا۔ ٹورنامنٹ کا فائنل اتوار کو لارڈز میں کھیلا جائے گا۔ قدرتی آفات سے پیدا ہونے والی صورتحال سے نمٹنے کے قومی ادارے نے آئندہ موسم برسات کے دوران مانسون کے متوقع خطرات کے اثرات کو کم سے کم کرنے کے لیے باہمی تعاون کے طریقہ کار اور وسائل کی تیاری کی منصوبہ بندی کا جائزہ لیا۔ ان اقدامات پر نیشنل ایمرجنسیز آپریشن سینٹر اسلام آباد میں نیشنل مانسون کوآرڈینیشن کانفرنس کے دوران تبادلہ خیال کیا گیا۔ چیئرمین این ٹی ایم اے لیفٹیننٹ جنرل انعام حیدر ملک نے کانفرنس کی صدارت کرتے ہوئے موسم برسات کے دوران خطرے سے دوچار آبادیوں کو تحفظ فراہم کرنے کے لیے پیشگی تیاریوں کو بہتر بنانے، معلومات کے فوری تبادلے اور وسائل کے مؤثر استعمال پر زور دیا۔ اور اب موسم۔ محکمہ موسمیات کی پیشگوئی کے مطابق آئندہ 12 گھنٹوں کے دوران ملک کے بیشتر حصوں میں موسم زیادہ تر گرم اور خشک رہنے کا امکان ہے، جبکہ میدانی علاقوں میں موسم شدید گرم اور مرطوب رہے گا۔ تاہم بالائی پنجاب، بالائی خیبر پختونخوا، کشمیر، گلگت بلتستان اور شمال مشرقی بلوچستان میں شام اور رات کے اوقات میں تیز ہوائیں چلنے اور گرج چمک کے ساتھ بارش کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا بعض بڑے شہروں کا درجہ حرارت، اسلام آباد 31 ڈگری سینٹی گریڈ، لاہور اور پشاور 32، کراچی 29، کوئٹہ 25، گلگت 17، مری 19 اور مظفر آباد میں 23 ڈگری سینٹی گریڈ ریکارڈ کیا گیا۔ بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر کے لیے محکمہ موسمیات کی پیشگوئی کے مطابق سری نگر، جموں، لہ، پلوامہ، اننت ناگ، شوپیاں اور بارہ مولہ میں مطلع جزوی طور پر ابر آلود رہنے، تیز ہوائیں چلنے اور گرج چمک کے ساتھ بارش کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا درجہ حرارت سری نگر میں 22 ڈگری سینٹی گریڈ، جموں 28، لہ 7، پلوامہ 19، اننت ناگ اور شوپیاں 18، جبکہ بارہ مولہ میں 17 ڈگری سینٹی گریڈ ریکارڈ کیا گیا۔ آخر میں اہم خبروں کا خلاصہ ایک مرتبہ پھر سن لیجیے۔ نائب وزیر اعظم نے متعلقہ اداروں کو خصوصی بچوں کی ضروریات کو پورا کرنے کے لیے عالمی سطح کے بہترین طریقوں کو اپنانے کی ہدایت کی ہے۔ پاکستان کے مسلح فاس نے بلوچستان میں افغان طالبان حکومت کی جانب سے داغے گئے ابتدائی نوعیت کے 4 ڈرونز کو تباہ کر دیا ہے۔ موسمیاتی تبدیلی کے وزیر نے ملک کے پانی اور توانائی کے چیلنجز سے نمٹنے کے لیے آبی ذخائر کی تعمیر پر زور دیا ہے۔ پاکستان اور روس نے پارلیمانی روابط کے ذریعے دو طرفہ تعلقات بڑھانے اور مذاکرات کو فروغ دینے کے عزم کا اعادہ کیا ہے۔ اور فیفا عالمی کپ کے ناک آؤٹ مرحلے کے نیو یارک میں کھیلے گئے میچ میں فرانس نے سویڈن کو 0 کے مقابلے میں 3 گول سے ہرا دیا۔ اور اسی کے ساتھ خبریں ختم ہوئی۔ مزید خبروں اور تجزیوں کے لیے وزٹ کیجیے ہماری ویب سائٹ radio.gov.pk۔
1: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاولپور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر، دا بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان۔ ٹیون ان ٹو دا ون ابو ایف ایم 101.1
2: For latest news headlines after every 1 hour, tune into FM 101, the channel of Radio Pakistan.

0: वेलकम बैक आफ्टर द न्यूज ब्रेक. प्रोग्राम है लेडीज लाउंज. मैं हूं आपकी दोस्त, आपकी होस्ट आरजे वजीहा आसिम. प्रोग्राम में शामिल करेंगे हम आपकी लाइव कॉल्स और कुछ कमेंट्स भी प्रोग्राम में शामिल कर लेती हूँ. फातिमा असलम ने हमें ज्वाइन किया है, यानी अस्सलाम वालेकुम, नाइस प्रोग्राम. फरी चबूजी लाहौर से हमारी बहुत अच्छी लिसनर हैं, बहुत अच्छी कॉलर हैं. और शकूर अहमद ने मैसेज किया है, गुड ब्रॉडकास्टर मैम वजीहा फ्राम उकारा से आपने हमें मैसेज किया है, बहुत शुक्रिया. और अस्सलाम वालेकुम मैम जी, आपका शो बहुत अच्छा लगा है. नेम जी, आपकी आवाज़ नाइस है, अपनी आवाज़ में एक सॉन्ग सुना दो. अच्छा जी, ये हमें मैसेज किया है किसने, लिमरा शाह ने. ठीक है जी. अच्छा, अभी हमारे साथ कॉलर्स भी मौजूद हैं. चले जी, कॉलर ले लेते हैं सबसे पहले. अस्सलाम वालेकुम, कौन है हमारे साथ और कहाँ से?
1: मैं फरीद मुझे लाहौर से बात कर रही हूँ.
0: वालेकुम अस्सलाम, वेलकम टू द शो.
1: जी हाँ, आप कैसी हैं?
0: बिल्कुल ठीक ठाक, आप कैसी हैं?
1: बहुत अच्छा है. तो आपकी आवाज़ काफी दिनों के बाद सुनी है, अच्छा लगा.
0: शुक्रिया शुक्रिया, बहुत बहुत
1: बड़ा अच्छा अच्छा. तो जल्दी से मैं रेसिपी बता दूं?
0: जी जी जी, बिल्कुल बिल्कुल बिल्कुल.
1: आज हमने मलाई बोटी बनाएंगे.
0: क्या बात है, क्या बात है.
1: अंडर कट का गोश्त ले ले, या बीफ का हो या मटन का.
0: अच्छा
1: हो.
0: मलाई बोटी आप मटन की बना रही हैं?
1: मटन की बना ले या बीफ की. अंडर कट का गोश्त हो वो जल्दी गल जाता है.
0: बिल्कुल बिल्कुल तो, बिल्कुल.
1: आधा किलो गोश्त ले ले, तो उसको अच्छी तरह धो ले. तो पांच छह प्याज ले लें, उसको काट के ना तो पीसना है. ब्लेंडर में डाल के ना एक छोटा सा टुकड़ा अदरक का और लहसुन डालना है. तीन चीजों का ना ये पेस्ट बनानी है.
0: ठीक है.
1: टमाटर नहीं डालने क्योंकि टमाटर कलर छोड़ते हैं, हरी मिर्ची भी कलर छोड़ती है.
0: जी जी,
1: तो
0: जी.
1: ये ना व्हाइट मलाई बोटी बनानी है ना, ये तीन चीजें डाल के ना ब्लेंडर में.
0: अच्छा, आपने बताया तीन चीजें, लहसुन अदरक और
1: प्याज.
0: ठीक हो गया ठीक हो गया ठीक हो गया.
1: ना ब्लेंडर में डाल के पीस के ना तो घी में फ्राई कर ले.
0: ठीक
1: है. जब ये घी थोड़ा छोड़ देगी ना तो ये जो बोटियां है ना ये फिंगर शेप में भी काट सकते हैं, टिक्का बोटी की शेप में भी डाल सकते हैं इसमें. तो वो इसमें डाल के ना तो उसको भून ले. इसमें ना हल्दी भी नहीं डालनी है, लाल मिर्ची भी नहीं डालनी है. इसमें व्हाइट पेपर डालना है, एक छोटी चम्मच नमक की डालनी है और थोड़ा सा खोपरा पाउडर डालना है. 10-12 ना बादाम पीसे हुए ना वो ब्लेंडर में डाल के ना पीसने कूटे हुए वो उसमें डालने, वाइट चीजें डालनी है. तो ये 2 गिलास पानी के डाल के ना तो उसको ना चूल्हे पे चढ़ा दें. अगर प्रेशर कुकर में डालेंगे तो आसानी से हो जाएगा क्योंकि गैस की कमी है ना, इसलिए ये जल्दी पक जाएगा.
0: बिल्कुल बिल्कुल.
1: ना तो उसको भून के ना घी छोड़ देगा ना तो उसको ना बोल में डाल ले. बोल में डाल के तो ठंडा कर लेना, थोड़ा सा ठंडा हो जाएगा ना उसमें एक नेस्ले की ना मलाई की डब्बी आती है.
0: अच्छा अच्छा.
1: करके ना तो उसके ऊपर ना 5-6 जैतून डाल ले, काट के 5-6 ना मशरूम डाल ले. ऊपर खोपरा पाउडर डाल के ये आपकी डिश तैयार हो गई है.
0: क्या जबरदस्त.
1: 2 कप बोलना टिक्का बोटी के लिए ना चिकन के लेने हैं. उनको ना खाली चाट का मसाला लगा के ना उनको फ्राई करना है. ज्यादा ऑयल नहीं डालना, थोड़ा सा ऑयल डाल के ना तो फ्राई कर ले. थोड़ा सा लाल हो जाएंगे, इसको प्लेट में डाल लें. साथ में ना सलाद के पत्ते, थोड़ा सा 2 टमाटर डाल लें. साथ में प्याज काट कटा हुआ डाल लें, एक खीरा डाल के ना तो ये आपकी ना डिश तैयार है चिकन की.
0: तो
1: रोटी के साथ खा सकते हैं. व्हाइट फ्लावर व्हाइट चावल बना लें, लहसुन लहसुन और पुदीने और दही की चटनी भी साथ बना लें. एक जगह दही की ना लस्सी बना लें, ये आपका डिनर तैयार है. लंच कर सकते हैं, डिनर कर सकते हैं.
0: बिल्कुल बिल्कुल. क्या बच्चे भी और जो है ना बच्चे बड़े बूढ़े सब मलाई बोटी और ये चीजें कितने शौक से खाते हैं, है ना?
1: आजकल यही खाए जा रहे हैं क्योंकि गर्मी बड़ी है ना, तो बच्चे ना कुछ वो शोरबे वाली.
0: हाँ हाँ हाँ, बिल्कुल बिल्कुल. वो जो सब कह रहे हैं वो जो आलू गोश्त मटर गोश्त की जान छोड़ दे
1: छोड़ दे, आजकल नहीं खाए तो नहीं आ रही है. वो गर्मी बड़ी है ना. तरफ से ना मैं बात कर रही हूँ सब सब्जी ग्रुप वालों के लिए. बहुत सारी दुआएं हैं. वैसे भी नीमा भी आ जाएंगी, नीला जी भी आएंगी.
0: ठीक हो गया.
1: जरा पाई है सबके लिए बहुत सारी दुआएं. अल्लाह हाफिज़ ईमानुल्लाह.
0: अल्लाह हाफिज़ अल्लाह हाफिज़. शुक्रिया शुक्रिया, बहुत बहुत आपकी दुआओं का बहुत शुक्रिया. और फरीदी जब भी आती हैं हमेशा बहुत ज़बरदस्त रेसिपीज़ हमें देती हैं और शेयर करती हैं. और आपको भी चाहिए, ज़रूर ट्राई करें. और वाकई क्योंकि इतनी गर्मी है तो जो जो सालन वाली चीज़ें हैं ना वो इतनी नहीं खाई जाती हैं. तो ऐसा बनाए जैसे कम बना लें ताकि बच्चे जो हैं घर वाले आपके घर में बुज़ुर्ग हैं بڑے ہیں سب شوق سے کھا سکیں, ٹھیک ہے نا. اور ایک اور کالر ہے ہمارے ساتھ, السلام علیکم.
2: وعلیکم السلام, آپ کی کیا حال ہے؟
0: بالکل ٹھیک ٹھاک, آپ کیسی ہو؟
2: الحمدللہ بالکل ٹھیک ٹھاک, آپ کی دعا سے.
0: کون, رمشا بات کر رہی ہے؟
2: جی بالکل.
0: چلو جی, دیکھو آج میں نے تمہیں صحیح پہچانا,
2: ماشاء اللہ سے آپ کی پہچاننے لگ گئی ہیں, سمجھدار ہو گئی آپ بھی.
0: ایسے ہی ایسے ہی ہے. اور کیا کہنا چاہو گی رمشا؟
2: میں یہ کہنا چاہوں گی, ابھی ابھی فری آپ نا, ابھی میری ماما ان کی کال بہت شوق سے سنتی ہیں, حالانکہ وہ مجھے چپ کروا دیتی, کہتی پینسل پکڑو اور لکھو
0: لکھو. ہاں ہاں ہاں ہاں بالکل بالکل بالکل.
2: اور کبھی کبھار میرے ساتھ ایسا ہوتا ہے مجھے ڈانٹ بھی پڑ جاتی ہے, میں کہتا فری آپ تو مجھے ڈانٹ پڑوا دیتی.
0: نہیں تو لکھتی نہیں کیا بھول گئی ہو, مجھے بتا دو, میں مجھے مجھ سے پوچھ لو, میں بتا دیتی ہوں, مجھے یاد ہے.
2: انہوں نے پہلے کوئی ریسیپی بتائی تھی تو وہ لکھا میں نے, ہاف لکھا تو وہ بتاتے بتاتے نا انہوں نے اسپیڈ تیز کر لی تو ہاف میں نے چھوڑ دیا, تو بعد میں جب مما بنانے بیٹھی کہتی بتاؤ.
0: اصل میں دیکھو وہ نا اس لیے اسپیڈ تیز کرتی ہے, وہ ہم سب کا نا احساس کرتی ہے کہ
2: بھول گئی.
0: ہاں ہاں وہ پتہ اس لیے آتے ہیں, وہ جلدی بتاتی ہیں تاکہ سب کو نا ٹائم مل سکے کال کرنے کا, وہ پتہ احساس کرتی ہیں ہم سب کا کہ سب کو ٹائم مل سکے, اس لیے تھوڑا جلدی جلدی لکھ لیا کرو, ریکارڈ کر لیا کرو, ٹھیک ہے نا. اگر آپ وہ تھوڑا سا
2: نہیں,
0: دا بیسٹ آپشن ہے کہ آپ ریکارڈ کر لیں تاکہ آپ بعد میں سن سکیں انہوں نے کیا کہا تھا.
2: اچھا
0: تم کیا کہنا چاہو گی رمشا؟ ہاں تم کیا کہنا چاہو گی آج اتنے دنوں بعد بات ہو رہی ہے؟
2: آپ ٹاپک مجھے سمجھ نہیں لگی, آپ ٹاپک اصل میں پوچھ کیا رہی ہیں؟
0: اچھا اچھا نہیں ایکچولی میں نے تو بھی ٹاپک یہی رکھا تھا کہ گرمی کی چھٹیوں پہ اور گرمی پہ بہت زیادہ ہم نے باتیں کی ہیں, لیکن جیسے آپ نے اپنا ٹائم کیسے آپ بیسٹ یوٹیلائز کرنے کا طریقہ کیا ہے آپ کے لیے اپنا ٹائم یا اپنی زندگی؟
2: گرمی میں تو آپ ہی کوئی انسان ایکٹیویٹی بھی کرے تو پسینہ نکل جاتا ہے انسان کا گرمی میں, لیکن یہ ہے کہ موسم اگر اچھا ہو نا تو پھر سب کچھ انسان کا دل کرتا ہے کہ ہاں یہ بھی کیا جائے, یہ بنایا جائے, کوئی ریسیپی گھر میں بنائی جائے. وہ پھر آپ کو پتا کچن میں جاتے ہوئے بھی انسان کا ہوش پڑتا ہے کہ ہائے گرمی میں.
0: بالکل بالکل بالکل بالکل صحیح بات ہے, صحیح بات ہے, صحیح بات ہے.
2: آپ یقین کریں اپنے لیے اگر ہم نے کوئی بھوک ہمیں لگی ہوتی ہے حالانکہ دل کر رہا ہوتا ہے کہ ہم نے کھانا ہے, اپنے لیے کھانا بناتے ہوئے انسان کو ہول پڑ رہے ہوتے ہیں کہ کچن میں جانا پڑے گا,
0: کچن میں جانا پڑے گا. بالکل بالکل. چلو رمشا ٹھیک ہے, بہت اچھا لگا آپ سے بات کر کے, آگے بھی بہت سے کالز ہیں.
2: سننے والوں کو اسلام, آپ اسی طرح ہنسی مسکراتی رہیں.
0: تھینک یو تھینک یو, اللہ حافظ.
2: اللہ
0: حافظ. یہ تھی رمشا ہماری بہت اچھی سی کالر اور لسنر. نو ڈاؤٹ جو ہے نا, اور جو چکن کی اور جو بھی آپ نے ایسی چیزیں بنانی ہیں نا جیسے ابھی فری آپی نے بھی شیئر کی, کوشش کریں کہ آپ ایک ہی دفعہ میں نا زیادہ چیزیں میرینیٹ کر کے فریزر میں رکھ لیں کم از کم 5-6 دن کے لیے, ٹھیک ہے, اس سے زیادہ نہیں, کیونکہ اتنا زیادہ فریز کرنا بھی از ناٹ ہیلدی. کون ہے ہمارے ساتھ؟ السلام علیکم.
3: وعلیکم السلام,
0: ویلکم ٹو دا شو.
3: جی
0: ہاں جی, احسن خان بات کر رہے ہیں.
3: جی بالکل, احسن خان فرام بکر.
0: جی جی کیا کہنا چاہیں گے احسن؟
3: ماشاء اللہ سب سے پہلے تو آپ کا ایکسپیرینس ہی اتنا زیادہ ہے کہ ہماری آواز کو پہچان لیتی ہیں آپ فوراً.
0: جی جی جی بالکل بالکل بالکل بالکل, یہ تو ہے.
3: تو بہت اچھا شو ہے آپ کا.
0: شکریہ شکریہ بہت بہت.
3: تو اگر آج آپ ہمارے دوپہر کے کھانے کا پوچھیں گی تو میں بتاؤں گا کہ آج ہم نے بالکل ایک دیسی سا کھانا کھایا ہے.
0: کیا کھایا آپ نے؟ اچھا کھانا کھا چکے آپ؟
3: ہم نا تقریباً 10:30 بجے کھانا کھا لیتے ہیں.
0: اچھا اچھا تو کیا کھایا آپ نے؟
3: کیونکہ ہم نے نا آج سب سے پہلے آم لیے مینگوز, پھر ان کی رس نکال کے اچھی طرح ان میں تھوڑی سی چینی اور تھوڑا سا دیسی گھیو مکس کر کے
0: اچھا
3: روٹیوں کے ساتھ کھایا ہے, آرام کے ساتھ. روٹیاں کے اوپر مکھن لگا ہوا تھا.
0: کیا بات ہے کیا بات ہے,
3: اور ساتھ میں لسی شامل تھی.
0: واہ جی واہ کیا بات ہے. مجھے نا آپ کی باتیں سن کے نا اپنی آج دادی یاد آ گئی ہیں, وہ بھی نا آم کے بغیر کھانا نہیں کھاتی تھی. کہ نا کھانا پہلے ٹیبل پہ آم ہوتا تھا تو کہتی تھی کہ پہلے آم منگاؤ پھر میں کھانا کھانا ہے, اگر کبھی آم ختم ہو جائے نا گھر میں.
3: پنجابی بڑی تیز ہو گئی.
0: نہیں نہیں پنجابی تو پہلے بھی تیز تھی, لیکن کیونکہ یہ اردو شو ہے تو ہم کوشش کرتے ہیں زیادہ سے زیادہ اردو بولیں. لیکن یہ آپ نے نوٹس کیا ہوگا ایک دو دفعہ جب میں وسیم احمد کے ساتھ پنجابی شو میں آئی ہوں تو میں نے پنجابی بولی سی. میں تینوں یاد ہو
3: بہت اچھا لگا. یہ موسم کا پھل ہے تو اس کو ہم پھر مختلف طریقوں کے ساتھ استعمال کرتے رہتے ہیں. یہ جو ہم رس نکال کے کھاتے ہیں نا اکثر,
0: جی جی جی جی جی,
3: تو یہ بہت مزے کا بن جاتا
0: بن جاتا ہے. دیسی گھی اور چینی کے ساتھ کھانا یہ تو میں نے فرسٹ ٹائم ویسے سنا ہے, دیسی گھی بھی اور چینی بھی, کیا بات ہے. اور آپ کے پاس تو ہوتے بھی وہاں باغ کے خالص وہ جو ہوتے ہیں نا تازے تازے, ہے نا, آم کیمیکلز کے بغیر.
3: کیونکہ ہمارے گھر میں آم کا پودا نہیں ہے,
0: اچھا,
3: لیکن ہمارے ایک رشتے دار ہیں انہوں نے لگایا ہوا ہے. پچھلے دن ان کی شادی بھی تھی تو
0: اچھا
3: میں نے ادھر پھل بھی دیکھا تھا,
0: لگ رہا تھا. یہاں جیسے لاہور میں ہمیں ملتا ہے نا تھوڑا سا مسالہ لگا ہوتا ہے اوپر, وہ کہ ہمیں اچھی طرح سے واش کر کے رکھنا پڑتا ہے نا, تو آپ کے پاس تو کم از کم
3: اسکول کی چھٹیوں کو اگر جو ہے تو ہم جب چھوٹے ہوا کرتے تو ہم دوپہر جو تھا نا وہ درختوں کے نیچے گزارا کرتے تھے, کتابیں ساتھ کرتی تھی اور پھر وہ چار پہ بیٹھ کے چھٹیوں کا کام جو ہوا کرتا تھا وہ لکھا کرتے تھے.
0: آپ نے اپنے بچوں کی چھٹیاں کیسے, ان کا ٹائم کیسے یوٹیلائز کیا؟
3: چھٹیاں ان کی یہ گھر پہ ہی ہیں, چھوٹے بچے ہیں تو ابھی ان کو تیسری چوتھی کلاس میں پڑھ رہے ہیں, تو ان کو کوشش کر رہے ہیں کہ ان کے جو ورکنگ ان کو ملی ہوئی ہے اس کو کمپلیٹ کیا جائے.
0: اس کے علاوہ ضرور انہیں نہ کوئی اسپورٹس جو ہے جیسے بیڈمنٹن ہے چاہے ٹیبل ٹینس ہے یا کوئی نہ کوئی اسپورٹس جو ہے نا وہ ان کے ساتھ ضرور کوشش کریں, دن میں آدھا گھنٹہ یا 40 منٹس ضرور ان کے ساتھ کوئی نہ کوئی اسپورٹس ضرور کھیلیں, ٹھیک ہے نا؟
3: اصل میں نا ہمارا تھوڑا ڈفرنس ہے ہم لوگوں سے, کیونکہ ہم گاؤں کی زندگی گزار رہے ہیں نا ولیج لائف, یہاں پہ وہ موبائل والی چیزیں جو ہے نا وہ کم ہی یوز ہوتی ہیں, سمجھ لو کہ جو گیمز وغیرہ کھیلتے ہیں بچے. ہماری جو بھی گیم ہے نا وہ زمین اور گراؤنڈ کے ساتھ
0: منسلک ہے,
3: تو پھر وہ اگر کوئی ایک خاص گیم وہ جب بھی ہم دیکھتے ہیں وہ سامنے کوئی نہ کوئی زمین کے اوپر بیٹھ کے کھیل رہے ہیں کچھ نہ کچھ اس طرح کر رہے ہیں, تو پھر وہ ہمیں یہ پارک وغیرہ میں جانے کی کوئی ضرورت نہیں ہوتی
0: ہے.
3: اور یقین کریں دو دن بعد پھر ہمارے ٹیوب ویل وغیرہ ہوتے ہیں, وہ بھی صبح شام اتر بھی جا کے خود بھی نہاتے ہیں ساتھ بچوں کو بھی نہاتے ہیں, پول وہ کہتے ہیں نا پینڈو ماحول.
0: نہیں نہیں آپ دیکھیں یہ جتنا آپ نیچر کے قریب رہتے ہیں نا اتنے ہی آپ ہیلدی بھی رہتے ہیں, یہ بھی بات ہے. چلے جی ایسے خان آپ کال جی نا وہ زیادہ لمبی ہو جائے ہوں گے, آگے بھی بہت سے کالرز ہیں. بہت اچھا لگا آپ سے بات کر کے.
3: کالر کو میرا سلام, شمزیرے کے لیے جتنے بھی کالر ہیں ان کو بھی, سننے والوں کی رضا بھائی ہیں, رمیت بھائی ہیں,
0: جمیل
3: بھائی اور
0: سب کو سلام.
3: اللہ
0: حافظ. اللہ حافظ. ہاں جی یہ ہمارے بہت اچھے کالر, بہت اچھے لسنر. یہاں پہ اب آپ کے لیے پلے کرنے جا رہی ہوں ایک زبردست ٹریک, مزید آپ کی کالز میں لوں گی اس ٹریک کے بعد. ہیئرز اے بیوٹیفل ٹریک کمنگ یور وے, کہیں مت جائیے گا, سنتے رہیے FM 101.

0: there's music, and then there's magic. One Above, FM 101.
1: वेलकम बैक, दिस इज़ योर दोस्त, योर होस्ट आर जे वजीहा आसिम. और अगर आप अपनी आवाज़ प्रोग्राम में शामिल करना चाहते हैं तो आप कॉल कर सकते हैं 111-000-101. हमारे साथ है कॉलर. अस्सलाम वालेकुम.
2: अस्सलाम वालेकुम मेरे रिस्पेक्टिव वजीहा, क्या हाल है?
1: वालेकुम अस्सलाम, बिल्कुल ठीक ठाक. आप कैसे हैं?
2: शुक्र अल्हम्दुलिल्लाह, जबरदस्त. आपकी शाम सुन रहे, बहुत अच्छा लग रहा है. आपकी कैमरा शुरू करने के लिए आ गए.
1: चले जी, बहुत अच्छा किया आपने. थैंक यू वेरी वेरी मच. क्या कहना चाहेंगे आप अपनी बचपन की छुट्टियों के बारे में?
2: अभी जब हम लोग छोटे थे बचपन में, हम लोग बहुत शरारती करते थे. जब स्कूल पे जाते थे तो बच्चों के बाल पे चिगम लगा रहा था, किसी को देख के कानी वगैरह चोरी करता था, किसी का बेल बचा रहा था.
1: बिल्कुल बिल्कुल बिल्कुल बिल्कुल बिल्कुल. ये छोटी छोटी सी आपकी जो शरारतें होती हैं, कुछ यादें होती हैं, सारी जिंदगी हमारे साथ रहती हैं, है ना?
2: बिल्कुल, जब भी मैं उदास होता हूँ बचपन में मैं याद कर लेता हूँ.
1: बिल्कुल बिल्कुल बिल्कुल बिल्कुल.
2: पर माशाल्लाह आपकी आवाज़ भी बड़ी क्लियर आ रही है और हमारा आवाज़ भी रेडियो पे क्लियर आ रहा है. बहुत अच्छा लग रहा है, अभी आप लोगों की लाइन ठीक हो गया.
1: हाँ जी बिल्कुल बिल्कुल बिल्कुल. थैंक यू वेरी वेरी मच. और आप क्या कहना चाहेंगे?
2: बस अभी शो भी माशाल्लाह जबरदस्त. और दूसरे में तो यही कहना चाहता हूँ, जितना ज्यादा खूबसूरत समाचार सुन रहे उसी के लिए तो मेरा यही पैगाम है. अभी तमाम खूबसूरत औरतों को इज्जत वही मर्द दे सकते हैं जो किसी की तरबियत अच्छी होता है.
1: बिल्कुल बिल्कुल बिल्कुल, बहुत खूबसूरत बात कही आपने. और बात यह है कि हमेशा जो अभी मैंने आपके कुछ मैसेजेस भी प्रोग्राम में शामिल किए, बहुत पॉजिटिव जो है ना मैसेजेस करते हैं आप. आपकी जो बहुत पॉजिटिव थिंकिंग है, ये बहुत अच्छी बात होती है ज़िंदगी में.
2: बिल्कुल.
1: चलिए जी, बहुत शुक्रिया. अल्लाह हाफिज़. तो मैं आप सबको ये कहना चाहूँगी कि आज का जो मुश्किल वक्त है ना, वो कल आपकी तरक्की की वजह बन सकता है. जैसे कि दिल शीशा नहीं होता फिर भी टूट जाता है, और इंसान मौसम नहीं होता फिर भी बदल जाता है. अपने मुश्किल वक्त को ना आपने देखिए, बहुत ही मुश्किलें आती हैं, बहुत से रास्ते में कांटे आते हैं, और उनसे निमटना ही तो ज़िंदगी का नाम है, ठीक है ना? और हमेशा हमेशा आपको एक बात कहना चाहूँगी, डोंट लेट व्हाट पीपल थिंक ऑफ यू डिटरमिन हाउ यू अप्रोच लाइफ, ठीक है ना? अगर कोई इंसान आपके बारे में कुछ सोच रहा है ना, तो वो उसका मामला है, वो आप उसकी हद तक ही रहने दें, ठीक है ना? तो वो उसकी थिंकिंग है, तो उसको अपने पर सवार मत करें. हमारे साथ एक कॉलर है. अस्सलाम वालेकुम.
3: जी वालेकुम सलाम जी आफिर, दिया क्या हाल है?
1: बिल्कुल ठीक ठाक, आप कैसे हैं?
3: अल्हम्दुलिल्लाह, अब्दुल हमीद रुकाबाद है बरसिया.
1: जी जी जी बिल्कुल बिल्कुल, पहचान लिया आपको. क्या
3: माशाल्लाह, आपकी काफी दिनों बाद आए गए, बहुत अच्छा लगा है. अल्हम्दुलिल्लाह माला खेल आया ना, ये मैसेज जड़े ना बड़े सुनने वाले होंगे, दिलचस्प सुनने वाले मैसेज, बड़े प्यारे मैसेज.
1: बिल्कुल बिल्कुल हाँ,
3: क्योंकि रेडियो सुनने का मकसद ये है कि गल साले पल्ले तो.
1: बिल्कुल बिल्कुल बिल्कुल, हमेशा हम यही कोशिश करते हैं कि हमेशा कुछ हमारे सुनने वाले हमसे कुछ सीख सके.
3: बड़ी भरजाई होती है ना, उसके सिर पे एक दो तीन चार घड़े पानी से भरे, ओनू बेचारी नु काफी सजा देंदे है. एक घर भरना, दूसरे तीसरे घरों उठे जाके फिर अटाना. शादी बड़ी प्यारी है ना.
1: अच्छा अच्छा अच्छा, क्या बात है, क्या बात है. जैसे उन्होंने यही कहा था ना, जैसे गांवों का उनका बिल्कुल स्टाइल है, और उनको स्पेशल बाग में भी नहीं जाना पड़ता, बिल्कुल पास पास ही मैदान है. वाकई ये भी एक डिफरेंट लाइफस्टाइल ही है. और वाकई आप जितना, मैं उनको भी यही कहती, जितना आप नेचर के करीब रहते हैं ना, उतना ही आप ज़्यादा सेहतमंद रहते हैं और खुश रहते हैं.
3: हाँ जी, बाकी वो जो रास्ती बताई ना उसने रोटी आम के साथ, क्या बात है. मैं कहना अभी छोटे छोटे ना साड़ी नानियां दादियां ने वही आम के साथ ही खा लो.
1: हाँ बिल्कुल बिल्कुल बिल्कुल बिल्कुल, अब आपने भी आज वो ही ट्राई करनी है, ठीक है ना?
3: हाँ क्या बात. नहीं मैं तो भाई आती बेसन वाली रोटी पकवाई है, प्रोग्राम सुन के बेसन वाली रोटी नाल लस्सी.
1: क्या बात है, क्या बात है.
3: ਬਾਕੀ ਸਭ ਤੋਂ ਪਹਿਲੇ ਫਰੀ ਆਏ ਸੀ, ਦਿਕਸ਼ਾ ਭੈਣ ਆਈ, ਦਿਕਸ਼ਾ ਭੈਣ ਦੇ ਅਲਾ ਨਸੀਬ ਅੱਛੇ ਲਿਖੇ। ਸਾਰੀਆਂ ਭੈਣਾਂ ਸਾਡੀਆਂ ਪਿਆਰੀਆਂ ਨੇ,
1: ਤੇ
3: ਸ਼ਮਸ਼ੀ ਰੇਡੀਓ ਕਲੱਬ ਵੱਲੋਂ ਤੁਹਾਨੂੰ ਬਹੁਤ ਬਹੁਤ ਦਵਾਸਲਾ।
1: ਬਿਲਕੁਲ ਚਲੇ ਜੀ, ਓਕੇ ਜੀ, ਅੱਲਾ ਹਾਫਿਜ਼, ਅੱਲਾ ਹਾਫਿਜ਼
3: ਜੀ, ਰੱਬ ਰੱਖਾ, ਅੱਲਾ ਹਾਫਿਜ਼,
1: ਅੱਲਾ ਹਾਫਿਜ਼, ਅੱਲਾ ਹਾਫਿਜ਼। ہاں جی، شمسی ریڈیو لسنرز کلب کو سب نے سلام کہا ہے اور آئی ہوپ سب کو پہنچ گیا ہوگا۔ تو دیکھیے، ہر انسان کا نا ایک اپنا پرسپیکٹیو ہوتا ہے، ٹھیک ہے نا، تو وہ اسی حساب سے بات کرتے ہیں جتنا ان کا دماغ ہے، ٹھیک ہے نا، جہاں تک ان کی تھنکنگ جاتی ہے نا، جہاں تک وہ سوچ سکتے ہیں، وہ بس اسی حد تک بات کر سکتے ہیں، ٹھیک ہے نا۔ تو اس لیے کسی کی سوچ کو اپنے اوپر سوار نہ کریں، اور کسی کی وجہ سے بھی نا آپ اپنا جو ہے نا، اگر آپ کو لگتا ہے آپ میں پوٹینشیل ہے، آپ کر سکتے ہیں، تو یو شوڈ گو فار اٹ۔ جو لوگوں کی نیگیٹیوٹی ہے اسے اپنے اوپر سوار نہ کرے۔ اوکے، میں نے زندگی میں یہ بہت زیادہ آبزرو کیا ہے، بہت سی چیزیں زندگی میں نے نہیں کیں کہ مجھے اگر کسی، یہ نہیں میرے بہت کوئی عزیز ہیں یا میرے بہت کوئی اپنے ہیں، کسی نے بھی کہہ دیا نا نہیں نہیں یہ تو صحیح نہیں ہوتا، یہ ایسے نہیں ہوتا، ویسے نہیں ہوتا، تو میں وہ چھوڑ دیتی تھی کہ نہیں نہیں اس نے ایسے کہا تھا، اس نے ویسے کہا تھا۔ حالانکہ میں نے کبھی یہ بھی نہیں سوچا تھا کہ وہ کون سے میرے جیسے بہن بھائی ہیں یا قریبی دوست ہیں، بس کسی نے بھی کچھ کہہ دیا نا تو میں کہتی تھی نہیں نہیں یہ نہیں کرنا، تو میں اپنا ریسرچ بھی نہیں کرتی تھی۔ اور ویسے بھی اب تو بہت آسان ہو گیا ہے ریسرچ کرنا، یہاں تک کہ جیسے میں ویکیشنز کے لیے کہیں یہاں پاکستان سے باہر گئی تھی، اور وہاں پہ بہت اچھا ایک ہل اسٹیشن تھا اور بہت اچھی وہاں پہ کیبلز کار وغیرہ چلتی تھی، جیسے یہاں میں نے پکچرز وغیرہ اس کی آن لائن دیکھی ہوئی تھی، لیکن مجھے جانے سے پہلے کسی نے کہا وہاں بہت کنسٹرکشن ہو رہی ہے، سڑکیں بہت خراب ہیں، وہ ہے، وہاں مت جانا۔ تو وہاں پہنچ کے جب میں اس ملک میں تھی، میں نے کوشش بھی نہیں کی کہ میں اس کے بارے میں جانوں یا پتہ کروں، کہ ایک وقت تھا کہ میں آپ کو بتا دوں، ایک وقت تھا کہ کوئی بھی کچھ کہہ دیتا تھا اور بس میں اس پہ یقین کر لیتی تھی، اور مجھے ہوتا تھا نہیں نہیں اسے صحیح ہی کہا ہوگا۔ مطلب کہ میں آپ کو بتا رہی ہوں کہ وہ پہنچ کے جب میں اس ملک میں تھی، میں نے کوشش بھی نہیں کی کہ میں اس کے بارے میں جانوں یا پتہ کروں، کہ ایک وقت تھا کہ میں آپ کو بتا دوں، ایک وقت تھا کہ کوئی بھی کچھ کہہ دیتا تھا اور بس میں اس پہ یقین کر لیتی تھی، اور مجھے ہوتا تھا نہیں نہیں اسے صحیح ہی کہا ہوگا۔ مطلب